0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा नौबिसे मुगलिन सड़क विस्तारको काम ठप्प भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वहाँले हजारौं यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। निर्माण सामग्रीको अभाव र मूल्य वृद्धिको बहानामा काम रोकिनु अत्यन्तै चिन्ताजनक विषय भएको उहाँको ठहर छ। अध्यक्ष घिसिङले आफूले ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माण कार्यले तीव्रता लिएको स्मरण समेत गराउनु भएको छ। नागढुङ्गा नौबिसे मुगलिन सड़क केवल निर्माणको विषय मात्र नभई राजधानीको आपूर्ति व्यवस्था, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोड़िएको संवेदनशील सवाल भएको किसिङको भनाइ छ। मुलुकको ऊर्जा जडित क्षमता 4,296 मेगावाट पुगेको छ।
1: नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको उत्पादन मिलाएर यो क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4,296 मेगावाट क्षमता निर्धारण भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केभी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14,323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ। 33 केभी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3,308 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएका छन्। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ।
0: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले भोलिदेखि जेठ 1 सम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, पहुरी व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट एचए, सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीले जनकपुरधामको जनकचोकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको पुतला दहन गरी विरोध गरेका हुन्। विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले 3.5 दशकपछि दरबन्दी थप्नु खुशीको विषय भए पनि एचएसीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताउनुभयो। वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको उहाँले आरोप लगाउनु भएको छ। सरकारले 2 दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा 977 नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। अमेरिकी रक्षा मन्त्रालयले पूर्वी भूमध्य सागरबाट शाही नौसेना विनाशक एचएमएस ड्रागन मध्यपूर्व पठाइदिए गरेको बताएको छ। अधिकारीहरूले यसलाई होर्मुजको जल डमरूमबाट हुने व्यावसायिक ढुवानीको रक्षा गर्ने अभियानको एक हिस्सा भनेका छन्। बीबीसीका निक एडली
2: डाउनी to try and open up the strait. Remember that they don't want to get involved with anything that President Trump is doing unilaterally because the UK is worried about how that might pan out. But for weeks now, the Prime Minister has been talking to other European leaders and to some others on the international stage about how to potentially...
0: अहिले सम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा नौबिसे मुगलिङ सड़क विस्तारको काम ठप्प भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उहाँले हजारौं यात्रु जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। निर्माण सामग्रीको अभाव र मूल्य वृद्धिको बहानामा काम रोकिनु चिन्ताजनक विषय भएको उहाँको भनाइ छ। उहाँले आफूले ऊर्जा जलस्रोत तथा सिंचाइ भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माणको कामले तीव्रता लिएको स्मरण समेत गराउनु भएको छ। नागढुङ्गा नौबिसे मुगलिन सड़क केवल निर्माणको विषय मात्र नभई राजधानीको आपूर्ति व्यवस्था अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोड़िएको संवेदनशील सवाल भएको घिसिङको भनाइ छ। मुलुकको ऊर्जा जड़ित क्षमता 4296 मेगावाट पुगेको छ।
1: नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको उत्पादन मिलाएर यो क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केभी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ। 33 केभी क्षमताका करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएका छन्। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ।
0: सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट एचए सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णत उपेक्षा गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीले जनकपुरधामको जनकचोकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको पुतला दहन गरी प्रदर्शन गरेका छन्। विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले 3.5 दशकपछि दरबन्दी थप हुनु खुशीको विषय भए पनि एचएसीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताउनुभयो। वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको उहाँको आरोप छ। सरकारले 2 दिन अघि मात्रै स्वास्थ्य क्षेत्रमा 977 नयाँ स्थायी प्राविधिक र विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। यो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। भोलि सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ।
2: सरकारले भोलिदेखि जेठ 1 सम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, पोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ।
0: सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। बचतकर्तालाई 4 वर्षदेखि पैसा फिर्ता नगरेको भन्दै बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि पत्रको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्रेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोखाले सहकारी ठगी आरोपमा सोधपुछ गरी थप कार्यवाही प्रक्रिया अघि बढाउन पक्राउ गरिएको जानकारी दिनुभएको छ। आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै र बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
3: यो PFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सप्तरीमा आगलागीमा परि 13 वटा घरगोठ जलेर नष्ट भएका छन्। तिलाठी कोइलाडी गाउँपालिका 6 भवन गामामा भएको आगलागीमा 6 परिवारका 13 वटा घर तथा गोठ जलेर नष्ट भएका प्रहरीले जनाएको छ। गएको साँझ स्थानीय राम अवतार यादवको गोठमा बालिएको धुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान छ। स्थानीय राम अवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको अनुमान गरिएको हो। साँझ करिब 7 बजे गोठबाट शुरू भएको आगोले तीव्र रूप लिँदा राम अवतार यादवका 2 वटा घर र 1 वटा गोठ जलेको छ। यस्तै जुगाई यादवका 2 घर र 1 गोठ, अनिल यादव गिरिजाका 2 घर र 1 वटा गोठ जलेका छन्। योगेन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका 1-1 वटा घर जलेर नष्ट भएको स्थानीयको भनाइ छ। आगलागी नियन्त्रणका लागि हनुमाननगर बारुण यन्त्रसँगै प्रहरी र स्थानीयवासी खटिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। साँझ 6 बजेका लागि तय भएको सचिवालय बैठकका 6 वटा कार्यसूची छन्। बैठक पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने प्रवक्ता मनिष छाले जानकारी दिनुभएको छ। आजको बैठकले पार्टी महाधिवेशन अन्तर्गत कार्यतालिका ल्याउनेछ। केही दिन अघि बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन सम्बन्धी कार्यविधि पारित गरेसँगै रासोपा महाधिवेशनमा केन्द्रित हुन लागेको हो। रासोपाले पहिलो महाधिवेशन भदौभित्रै गर्ने गरी यसअघि नै निर्णय गरिसकेको छ। 2079 साल असार 7 गते गठन भएको रासोपाको पहिलो महाधिवेशन विभिन्न मितिमा गर्ने भनेर निर्णय हुँदै आए पनि पछाडि धकेलिँदै आएको छ। आजको बैठकमा पार्टीका तहगत समितिको भेला, अधिवेशनहरूको विशेष तालिकाबारे छलफल गर्ने कार्यसूची छ। यस्तै बैठकले आयोग, विभाग, पदाधिकारी मनोनयन गर्ने लगायत कार्यसूची तय भएको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि आम नागरिकबाट सुझाव संकलन गर्न नयाँ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सञ्चालनमा ल्याएको सुझाव संकलन पोर्टल मार्फत देश विदेशमा रहेका नेपाली विषय विज्ञ तथा नीति निर्माताले आफ्ना राय सुझाव सिधै सरकार समक्ष पठाउन सक्नेछन्। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यले यो पहल गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई जनमुखी र पारदर्शी बनाउन पोर्टल सञ्चालन गरिएको हो। यो प्रणालीमा नागरिकले दिएको सुझावको अवस्था ट्र्याक गर्न सकिने सुविधा पनि राखिएको छ। सरकारले सबै नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
0: भोलि सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ। लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 139 जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दक्षिणी शहर साक्साखेमाथि भएको इजरायली आक्रमणमा 1 बालिकासहित कम्तीमा 7 जनाको ज्यान गएको छ। आक्रमणमा 3 बालबालिकासहित अन्य 15 जना घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स आईडीएफले भने आफूले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेल 16 इजरायल र लेबनान बीच युद्धविराम घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमण जारी छ। लेबननको सरकारी समाचार संस्था एनएनएका अनुसार हिजो दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा इजरायली आक्रमण भएका थिए। यस्तै नाभाटे क्षेत्रमा मोटरसाइकलमा सवार 1 सिरियाली नागरिक र उनकी 12 वर्षकी छोरीमाथि ड्रोन आक्रमण भएको लेबननको स्वास्थ्य मन्त्रालयको भनाइ छ। पछिल्लो आक्रमणपछि उनीहरू घटनास्थलबाट हट्न खोज्दा फेरि ड्रोन आक्रमण भएको र त्यसपछि तेस्रो पल्ट बालिकालाई प्रत्यक्ष निशाना बनाइएको मन्त्रालयको दावी छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 सैनिक घाइते भएका छन्। इजरायली सेनाले सीमा क्षेत्रको लेबनानी भूभागमा आफ्नो उपस्थिति कायम राखेको छ। हिजबुल्लाले ड्रोन मार्फत उत्तरी इजरायलमा आक्रमण गरेको जनाएको छ। हंगेरीको टिस्टा पार्टीका नेता पिटर मग्यारले मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ। मध्य दक्षिण पन्थी टिस्टा पार्टीले गएको महिना ओर्बानको राष्ट्रवादी लोकप्रियतावादी फिडेस पार्टीमाथि जीत हासिल गर्दै संसदमा 2/3 बहुमत प्राप्त गरेको थियो। टिस्टा हंगेरीको इतिहासमा अन्य पार्टीको तुलनामा संसदमा बढ़ी मत र सीट प्राप्त गर्ने दल बनेको छ। यसले पूर्व प्रधानमन्त्री ओर्बानका अति दक्षिणपन्थी र अधिनायकवादी भनेर आलोचित धेरै नीति खारेज गर्न नयाँ सरकारलाई सहज बनाउने विश्लेषण गरिएको छ। हंगेरीको संसदमा शपथपछि सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मग्यारले आफ्नो पदको प्रयोग शासन गर्न नभई मातृभूमि भूमिको सेवाका लागि भएको स्पष्ट पार्नु भएको छ। ओर्बानको 16 वर्षीय शासनकालमा भ्रष्टाचारले व्यापकता पाएको आरोप लाग्दै आएको थियो। मग्यार नेतृत्वको नयाँ सरकारले युरोपेली संघभित्रको राजनीतिक गतिशीलता समेत परिवर्तन गर्ने अपेक्षा लिइएको छ। हंगेरीका प्रधानमन्त्री पिटर मग्यार मध्य दक्षिणपन्थी टिस्टा पार्टीका अध्यक्ष हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: रेडियो, BFBS कुल घर रेडियो हो।

0: ए केटा हो किन र साइला
1: आज पारी जिमाल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरू पनि आउँछ होला रमाइलो गर्न जानुपर्छ है
0: लु लु हुन्छ
2: ओए केटी हो
3: हाँ भन् न
2: आज जिमाल बाबुको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरू आउँछ होला पछ्याउरा तान्छ विचार गर है
3: ल ल तैँले चिन्ता नलिन

0: भारतबाट हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेची नगरको बाहुन डाँडी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेची नगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुन डाँगी क्षेत्रमा एक साता यता प्रत्येक रात भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्याका हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा दिन र खेतीबालीमा क्षति हुन नदिन सुरक्षाकर्मी, वनरक्षक, ऱ्यापिड रेस्पोन्स टीम लगायत सम्मिलित संयुक्त टोली परिचालन गरिएको मेची नगर वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। एक साता यता भारतको आसामबाट आएका करिब 100 को संख्यामा रहेका हात्तीको बथान दिनभर सीमा पारीको जंगलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलगिएर 30 देखि 40 संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। साँझ 6 बजेका लागि तय गरिएको सचिवालय बैठकका 6 वटा कार्यसूची छन्। बैठक पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। आजको बैठकले पार्टी महाधिवेशन अन्तर्गत कार्यतालिका ल्याउनेछ। केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्बन्धी कार्यविधि पारित गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा केन्द्रित हुन लागेको हो। रासोपाले पहिलो महाधिवेशन भदौभित्रै गर्ने गरी यसअघि नै निर्णय गरिसकेको छ। 2079 असार 7 गते गठन भएको राजसभाको पहिलो महाधिवेशन विभिन्न मितिमा गर्ने भनेर निर्णय हुँदै आए पनि पछाडि धकेलिँदै आएको छ। आजको बैठकमा पार्टीका तहगत समितिको भेला लगायत अधिवेशनहरूको विशेष तालिकाबारे छलफल गर्ने कार्यसूची छ। बैठकले जिल्ला समिति विघटन गर्ने बारे पनि छलफल गर्ने जहाँको भनाइ छ। सचिवालय बैठकले अनुशासनात्मक कार्यवाही बारे पनि छलफल गर्नेछ। यस्तै बैठकले आयोग, विभाग, पदाधिकारी मनोनयन गर्ने लगायत कार्यसूची तय भएका छन्। सरकारले भोलि सोमबारदेखि मुलुकभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।
1: बजारमा हुने अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा सञ्चालन हुने यो अभियान जेठ 3 गतेसम्म चल्नेछ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकलाई मूल्य वृद्धिबाट राहत दिन अभियान अघि बढ़ाइएको हो। अन्तर्गत मुलुकभरका पालिकाले वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न निर्देशन दिनेछन् भने नियमित बजार अनुगमन पनि गरिनेछ।
0: ट्र्याक खोलेको 11 वर्षपछि बागलुङको ढोरपाटन रामतोला गाउँ जोड्ने सड़क कालोपत्र भएको छ।
2: भौगोलिक विकृतताले पछि पर्दा बाटो पहिलो पटक कालोपत्री गरिएको हो। सड़कको बागलुङ नगरपालिका 10 बहकुण्डी होटेतालदेखि रामतोलासम्म करिब 5 किलोमिटरको स्तर उन्नतिसहित 1 किलोमिटर कालोपत्र शुरू भएको बागलुङ नगरपालिका 11 का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो। पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उहाँको भनाइ छ। संघीय सरकारको 2,95,00,000,000 सड़क कालोपत्र भएको हो। सड़क डिभिजन कार्यालय मार्फत कालोपत्रको काम भएको छ। 2082 वैशाखमा हिल साइड पीकेजेबीले आगामी जेठ 25 गते सक्ने गरी जिम्मा लिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी भएको छ। 1 किलोमिटर सड़क फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन लगाउनेदेखि कालो पत्र गर्ने सम्मको काम गरेको उहाँको भनाइ छ।
0: दक्षिणी लेबननमा इजरायली हवाई आक्रमणमा कम्तीमा 39 जना मारिएका छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर साक्सा कियरमा भएको इजरायली आक्रमणमा 1 बालिकासहित कम्तीमा 7 जनाको ज्यान गएको छ। आक्रमणमा 3 बालबालिकासहित अन्य 15 जना घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स आईडीएफले भने आफूले लेबननी सशस्त्र समूह हिजबुल्लालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। हंगेरीको टिस्सा पार्टीका नेता पिटर मग्यारले देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ। मध्य दक्षिणपन्थी टिस्सा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी लोकप्रियतावादी फिडेस पार्टीमाथि जित हासिल गर्दै संसदमा 2/3 बहुमत प्राप्त गरेको थियो। टिस्सा हंगेरीको इतिहासमा अन्य पार्टीको तुलनामा संसदमा बढ़ी मत र सीट पाउने पहिलो दल बनेको छ। यसले पूर्व प्रधानमन्त्री ओर्बानका अति दक्षिणपन्थी र अधिनायकवादी भनेर आलोचित धेरै नीति खारेज गर्न नयाँ सरकारलाई सहज बनाउने अपेक्षा गरिएको छ। हंगेरीको संसदमा शपथपछि सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मग्यारले शासन गर्न नभई मातृभूमिको सेवाका लागि पदको प्रयोग गर्ने स्पष्ट पार्नु भएको छ। ओर्बानको 16 वर्ष शासनकालमा भ्रष्टाचारले व्यापकता पाएको आरोप लाग्दै आएको थियो।
3: सीएफबीएस गोर्खा रेडियो हो।

खाएर घरमै राज गर्थे। ए हो यस्तै मोरी त थुप्रै पाइया छ, ए हो यस्तै मोरी त थुप्रै पाइया छ। ब्रह्मकुमारी, ब्रह्मकुमारी जस्ती छोरी।

0: बाढीका कारण उदयपुर कटारी नगरपालिका 14 दलदलीको सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग हिजोदेखि पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। काभ्रे पलाञ्चोक सिन्धुली खुर्कुट नेपालथोक कटुञ्जे बेसी चल्ने बीपी राजमार्गमा सम्भावित बाढीलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि यही वैशाख 21 गति बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 5 सम्मका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तर 13 थुमको म्याङलुङ नगरपालिका 9 साब्लाको नारायण माध्यमिक विद्यालयले भने यो शैक्षिक सत्रदेखि कक्षा 10 सम्मै निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। बबिता राईको रिपोर्ट।
1: सरकारले कक्षा 5 सम्म मात्र दिवा खाजाको व्यवस्था गरेकोमा नारायण माध्यमिक विद्यालयले भने यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा 10 सम्मकै विद्यार्थीका लागि निशुल्क दिवा खाजाको व्यवस्था गरेको हो। विद्यालयका प्रधान अध्यापक सन्तोष तुम्बाहाङफे,
2: यो वर्ष कक्षा नर्सरीदेखि कक्षा 10 सम्मै सबै विद्यार्थीहरूलाई निशुल्क खाजाको व्यवस्था गरेका छौँ। त्यसको स्रोत चाहिँ हामीले स्थानीय वडा कार्यालयसँग समन्वय गरेर हामीले आफै पनि शिक्षकहरूले पनि अलिअलि खाजाको रकम उठाएका छौँ।
1: विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनमा खाजा तयार गर्ने गरिएको छ। कक्षा 10 सम्मकै सम्पूर्ण विद्यार्थीलाई निशुल्क दिवा खाजा दिन थालिएपछि यसले शिक्षण सिकाइ क्रियाकलापमा सकारात्मक प्रभाव परेको विद्यालयकी शिक्षिका डम्बर कुमारी चापागाईले बताउनुभयो।
3: टाढो टाढोबाट आउनुहुन्थ्यो होइन, बिहान चाँडै आउने, कहिले खाना भ्याउने कहिले नभ्याउने, उनीहरू खाना नखाइआएको दिन चाहिँ उनीहरू अब पढ्न निराश हुने त्यस्तो देखिन्थ्यो अस्ति क्लासमा। अहिले चाहिँ अब उनीहरूले खाजाहरू पाएपछि बिहान खाना खान नभ्याए पनि यहाँ आएर खाजा खान पाएपछि पढ्न एकदम जाँगर चलाउने होइन, पढाइमा एकदम एक्टिभ बनेको देखिने।
1: यसअघि विद्यार्थीले खाजाको रूपमा मानव स्वास्थ्यको लागि हानिकारक मानिने जंक फूड खाने र टाढाबाट आउने विद्यार्थी भोकका कारण टिफिनमै घर जाने समस्या थियो। यो समस्याको व्यवस्थापन गर्न विद्यालयले सबै विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था गरेको बताउनुहुन्छ शिक्षक एकराज ढुङ्गाना।
4: खाजा चाहिँ नर्मल्ली जस्तो पहिला 5 क्लाससम्म त यहीँ भइ नै हाल्थ्यो होइन, 6 क्लासदेखि माथिले चाहिँ अब बाहिर खाजा खान जाने र कोही कोहीले 5 क्लाससम्मले पनि यहाँ पनि खाजा खाने अनि यसरी पर चोकतिर जाने र त्यहाँ पनि अरू जङ्क फुडहरू खाने त्यो खालको अवस्था पनि थियो होइन। बच्चाहरूलाई अब सबैको एउटा अवस्थाको हिसाबले उनीहरूको आर्थिक अवस्थाको हिसाबले चाहिँ माथिल्लो क्लाससम्म खाजा दिँदा चाहिँ उनीहरूको एउटा पढाइमा होइन एउटा जुन बाहिर गएर खाजा खानुपर्ने जङ्क फुड खाने कुराहरू पनि बच्यो हुँदैन।
1: कक्षा 5 सम्मका विद्यार्थीहरूले मात्र पाउँदै आएको दिवा खाजा सबैले पाउन थालेपछि विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थी खुसी भएका छन्।
5: मेरो नाम मञ्जली लामगादे हो, म कक्षा 8 मा पढ्छु। खाजा अहिले दिइरहेछ स्कुलले, पहिला चाहिँ 5 सपन मात्रै दिनुहुन्थ्यो। हामी खाजा खान्छौँ अनि त्यस पछाडि खेल्छौँ। पहिला चाहिँ खाजा खान जाँदाखेरि चाहिँ खेल्ने टाइमै हुँदैन।
6: मेरो नाम आयुष लिम्बू हो, म अहिले कक्षा 7 मा पढ्छु। आजभोलि हाम्रो स्कुलमा खाजाहरू पाउनु थालेपछि हामीलाई अलिक खुसी लागेछ।
0: दक्षिणी लेबननमा इजरायली हवाई आक्रमणमा कम्तीमा 39 जना मारिएका छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर साक्सका खियरमा भएको इजरायली आक्रमणमा 1 बालिकासहित कम्तीमा 7 जनाको ज्यान गएको छ। आक्रमणमा 3 बालबालिकासहित अन्य 15 जना घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स आईडीएफले भने आफूले लेबननी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।
7: The victims here include at least 2 women and a child. The ceasefire has failed to stop the conflict. Israel has carried out attacks every day, saying it is targeting Hezbollah, accusing it of violating the deal. But often it is civilians who are being killed. Hezbollah has been responding by launching rockets and drones into northern Israel and against Israeli troops that occupy parts of southern Lebanon. The Israeli military has also issued new evacuation warnings for towns in Lebanon, an indication that its attacks are going to continue.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेल 16 इजरायल र लेबनन बीच युद्ध विराम घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्लाह बीच लगातार आक्रमण जारी छ। आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै र कोशीको तराई भूभाग लगायत बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसमा खबर यति नै। नमस्कार।
8: BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा सीको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसईको नतिजा हेर्ने माध्यमबारे जानकारी गराएको छ। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईको नतिजा हेर्न सकिने कार्यालयले जनाएको छ। सूचना अनुसार नियमित र ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस र आइवी तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै 14 वेबसाइटमा नतिजा प्रकाशन हुने कार्यालयले जनाएको छ। आजदेखि काठमाडौँमा संस्कृत भाषा प्रशिक्षण शुरू हुँदैछ। बागमती प्रदेश सरकारको सहयोग र संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कूलको सहकार्यमा भाषा प्रशिक्षण सञ्चालन गर्न लागि संस्कृत भाषा प्रशिक्षण कक्षाका कार्यक्रम संयोजक संस्कृत माध्यमिक विद्यालय रानीपोखरी दरबार हाई स्कूलका संस्कृत भाषा व्याकरणका शिक्षक विजय पण्डितले जानकारी दिनुभएको छ।
4: हाम्रो यो तालिम चाहिँ बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित गरिएको तयारी गरिएको तालिम हो। संस्कृत भाषा सम्भाषण संस्कृत भाषा प्रशिक्षणको तालिम हो। यो चाहिँ विगत 3 वर्षदेखि चलिरहेको छ र यसमा चाहिँ समाजका बौद्धिक वर्गहरूको राम्रै आकर्षणको अवस्था रहेको देखिन्छ यति बेलाको अवस्थामा। यसको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो प्राचीन धर्म संस्कृति धर्म ग्रन्थहरूमा रहेका विशेष खालका विषयहरू जो संस्कृत पढेनन् अथवा जसले संस्कृत पढ्न अनुकूल भएन उहाँहरूले थाहा पाउनुहोस् र उहाँहरूले यो कुरा बुझ्नुहोस् र संस्कृतप्रति प्रविष्ट रहोस् भन्ने नै हो यसको उद्देश्य। चाहिँ तालिम चाहिँ 40 दिनको अथवा 120 घन्टाको तालिम हो। हामीले दिनको 3 घन्टाको दरले चाहिँ तालिम सञ्चालन गर्छौँ र 1.5 घन्टामा एउटा सानो ब्रेक हुन्छ र अर्को 1.5 घन्टामा गयो। दिनमा 3 घन्टाका दरले विवाहको दिन कटाउँदाखेरि 40 दिन पुग्छ यसको समय। समाजका प्रतिष्ठित व्यक्तिहरू विश्वविद्यालयका प्राध्यापकहरू पनि सहभागी हुनुहुन्छ केही संख्यामा, केही संख्यामा कानुन व्यवसायी, केही संख्यामा चाहिँ डाक्टर साहबहरू चाहिँ जो हस्पिटलमा रहेर काम गर्दै हुनुहुन्छ उहाँहरू पनि सहभागी हुनुहुन्छ भने कतिपय आदरणीय व्यक्तित्वहरू चाहिँ समाजका विशिष्ट क्षेत्रमा कार्य गरिरहनु भएका व्यक्तित्वहरू सहभागी हुनुहुन्छ र महिला र पुरुषको अवस्था हेर्दा उस्तै उस्तै देखिन्छ। यो चाहिँ यो संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कुलमा यसको समय चाहिँ बेलुका 4:15 अथवा 4:15 उत्तरपट्टि 7:15 समयमा हुन्छ।
3: चालिस दिने निशुल्क प्रशिक्षणपछि सहभागीहरूले संस्कृतसँग सम्बन्धित ग्रन्थ पढ्न र बुझ्न सक्ने लगायत क्षमताको विकास हुने अपेक्षा गरिएको छ।
4: यसमा उहाँहरूले चाहिँ हाम्रो विशिष्ट उद्देश्यमा के निर्धारण गरिएको छ यसको तालिमको हामी प्रस्ताव गर्दा भने विभिन्न धर्म संस्कृतसँग सम्बन्धित ग्रन्थहरूबाट विशेष खालका उहाँहरूलाई चाहना राखेका कुराहरू पढ्न सक्ने, बुझ्न सक्ने र त्यसप्रति आफ्नो धारणा राख्न सक्ने क्षमताको विकास हुन्छ उहाँहरूमा। यसलाई चाहिँ हाम्रो यो कक्षामा उद्देश्य चाहिँ ती मन्त्रहरूको ती स्तोत्रहरूलाई चाहिँ अन्वय गरेर व्याख्या गरेर संस्कृत र नेपालीमा नै सरल ढङ्गले अर्थ बुझाउने हाम्रो उद्देश्य रहन्छ, तयारी रहन्छ, त्यो खालको प्रस्तुति रहन्छ शिक्षकहरूको। सबै कक्षा चाहिँ हाम्रो विशिष्ट ढङ्गको पावर पोइन्टबाट नै प्रस्तुत हुन्छ। ती शब्द पदहरूलाई हामीले पावर पोइन्टमा स्मार्ट बोर्डहरूबाट देखाएरै पढाउँछौँ। त्यसपछि उहाँहरूले ती मन्त्रसँग विभक्ति लागेर अर्थ खुल्ने अवस्था अनि विभिन्न समाजबाट सन्धिबाट अर्थ जोडिएको अर्थलाई खुलाएर पछि आफूले उहाँहरूले गर्न सक्नु हुनुहुन्छ उहाँ गर्न सक्नुहुन्छ। यसपालि हामीले चाहिँ 80 जनालाई चाहिँ दिइरहेका छौँ, प्रशिक्षण दिइरहेका छौँ।
3: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ।
5: सरकारले भोलिदेखि जेठ 1 सम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ।
3: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन युद्ध अन्त्यतिर पुगेको दावी गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो

0: સૈન્ય સમુદાયમાં
1: લાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: धनुषामा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते भएका छन्। पूर्व पश्चिम सड़क खण्ड अन्तर्गत मिथिला नगरपालिका 9 फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना भएको हो। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भएर सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढलकै बर्का अनुसार 33 जना यात्रु सवार बसका 17 जना घाइते भएका हुन्। उनीहरूको लालगढ़को मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पदभार ग्रहणसँगै गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको छ। अपराध संहिता लगायत प्रचलित कानूनमा रहेका अवरोध पहिचान गरी प्रतिवेदन बुझाउन अध्ययन कार्यदल गठन भएको थियो। जबरजस्तीकरणपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिका सम्बन्धी जघन्य कसुरमा संलग्नलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्ने र पीड़ितलाई शीघ्र न्याय उपलब्ध गराउने उद्देश्यले अध्ययन कार्यदल गठन भएको थियो। प्रतिवेदनलाई आधार मान्दै संघीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया अगाडि बढेको मन्त्री गौतमको सचिवालयले जनाएको छ। आजदेखि काठमाडौँमा संस्कृत भाषा प्रशिक्षण शुरू हुँदैछ। संस्कृत भाषा प्रशिक्षण कक्षा कार्यक्रमका संयोजक संस्कृत माध्यमिक विद्यालय रानी पोखरीका संस्कृत भाषा व्याकरणका शिक्षक विजय पण्डित
4: तालिम चाहिँ बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित गरिएको तयारी गरिएको तालिम हो। संस्कृत भाषा सम्भाषण संस्कृत भाषा प्रशिक्षणको तालिम हो यो। हाम्रो प्राचीन धर्म संस्कृति धर्म ग्रन्थहरूमा रहेका विशेष खालका विषयहरू जो संस्कृत पढेनन् अथवा जसले संस्कृत पढ्न अनुकूल भएन उहाँहरूले थाहा पाउनुहोस् र उहाँहरूले यो कुरा बुझ्नुहोस् र संस्कृतप्रति प्रविष्ट रहोस् भन्ने नै हो यसको उद्देश्य। चाहिँ तालिम चाहिँ 40 दिनको अथवा 120 घन्टाको तालिम हो। दिनमा 3 घन्टाका दरले विवाहको दिन कटाउँदाखेरि 40 दिन पुग्छ यसको समय। समाजका प्रतिष्ठित व्यक्तिहरू विश्वविद्यालयका प्राध्यापकहरू पनि सहभागी हुनुहुन्छ केही संख्यामा। केही संख्यामा कानुन व्यवसायी केही संख्यामा चाहिँ डाक्टर साहबहरू चाहिँ जो हस्पिटलमा रहेर काम गर्दै हुनुहुन्छ उहाँहरू पनि सहभागी हुनुहुन्छ भने कतिपय आदरणीय व्यक्तित्वहरू चाहिँ समाजका विशिष्ट क्षेत्रमा कार्य गरिरहनु भएका व्यक्तित्वहरू सहभागी हुनुहुन्छ र महिला र पुरुषको अवस्था हेर्दा उस्तै उस्तै देखिन्छ।
3: संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कूलमा 40 दिने निशुल्क प्रशिक्षण पछि सहभागीहरूले संस्कृत भाषासँग सम्बन्धित ग्रन्थ पढ्न र बुझ्न सक्ने लगायत क्षमताको विकास हुने अपेक्षा गरिएको छ।
4: यसमा उहाँहरूले चाहिँ विभिन्न धर्म संस्कृतसँग सम्बन्धित ग्रन्थहरूबाट विशेष खालका उहाँहरूलाई चाहना राखेका कुराहरू पढ्न सक्ने बुझ्न सक्ने र त्यसप्रति आफ्नो धारणा राख्न सक्ने क्षमताको विकास हुन्छ उहाँहरूमा। यसलाई चाहिँ हाम्रो यो कक्षामा उद्देश्य चाहिँ ती मन्त्रहरूको ती स्तोत्रहरूलाई चाहिँ अन्वय गरेर व्याख्या गरेर संस्कृत र नेपालीमा नै सरल ढङ्गले अर्थ बुझाउने हाम्रो उद्देश्य रहन्छ, तयारी रहन्छ, त्यो खालको प्रस्तुति रहन्छ शिक्षकहरूको। सबै कक्षा चाहिँ हाम्रो विशिष्ट ढङ्गको पावर पोइन्टबाट नै प्रस्तुत हुन्छ। ती शब्द पदहरूलाई हामीले पावर पोइन्टमा स्मार्ट बोर्डहरूबाट देखाएरै पढाउँछौँ। त्यसपछि उहाँहरूले ती मन्त्रसँग विभक्ति लागेर अर्थ खुल्ने अवस्था अनि विभिन्न समासबाट सन्धिबाट अर्थ जोडिएको अर्थलाई खुलाएर पछि आफूले उहाँहरूले गर्न सक्ने हुनुहुन्छ उहाँ गर्न सक्नुहुन्छ। यसपालि हामीले चाहिँ 80 जनालाई चाहिँ दिइरहेका छौँ, प्रशिक्षण दिइरहेका छौँ।
3: म्याग्दीको मंगला गाउँपालिका 5-6 स्वाङमा मार्ग खोलेको 15 वर्षपछि सड़क स्तरोन्नति भएको छ। मंगला मालिका र धौलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबियासौर दरबाङ खण्डको पोक सेराफाँट पिपलबोट छिस्वाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिस्वाङ खण्डमा स्तरोन्नति भएको हो। योजना निर्माणका लागि संघीय सरकारले चालू आर्थिक वर्षमा 3 करोड बजेट विनियोजन गरेको थियो। सड़क डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेबीले लक्ष्य अघि नै काम सकिएको जनाएको छ। योजना निर्माणका लागि 2,55,55,000 ठेक्का सम्झौता भएको थियो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूस युक्रेन युद्ध अन्त्यतिर पुगेको दावी गर्नुभएको छ। मस्कोमा विजय दिवस समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले 4 वर्षदेखिको युद्ध अन्त्य हुन लागेको संकेत दिएको रोइटर्सले जनाएको हो। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इमान्दार प्रयास गरिरहेको पुटिनको भनाई छ। विजय दिवसका अवसरमा ट्रम्पसँग टेलिफोन मार्फत भएको कुराकानी सौहार्दपूर्ण रहेको पुटिनले बताउनु भएको छ। रूसले मे 5 तारीकमै युक्रेनलाई 500 बन्दी साटासाट गर्ने प्रस्ताव पठाएको तर किबबाट भने कुनै प्रतिक्रिया नआएको पुटिनले बताउनु भएको छ। युक्रेनले युद्धविराम घोषणाप्रति कुनै प्रतिक्रिया नदिएको पनि पुटिनको आरोप छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

यो BFBS गोरखा रेडियो हो। यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: दार्चुलाको तपोवन आसपास केन्द्र बिन्दु बनाएर भुइँचालो गएको छ. राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 11:55 4.1 रेक्टरको भुइँचालो गएको हो. तपोवन र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ. भूकम्पको क्षतिको भने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ. पश्चिम बंगालबाट रोहिङ्ग्या शरणार्थी आउने हल्लापछि मोरङको जोगबनी नाकामा कडाई गरिएको छ. पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिङ्ग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा पारिएको हो. सामाजिक सञ्जाल र केही आम सञ्चार माध्यममा समेत शरणार्थी पस्दै गरेको खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो. रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा जोगबनी नाकामा निगरानी बढाइएको मोरङ प्रशासनको भनाइ छ. पश्चिम बंगालको मुस्लिम बहुल जिल्ला मालदाबाट विराटनगरको रानी जोगमरीको दूरी 199 किलोमिटर हाराहारी छ. पश्चिम बंगालसँग सीमा जोडिएको काँकडभिट्टा पानी ट्याङ्की नाकामा भने भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको परिचय पत्र जाँच्ने गरेका छन्. पश्चिम बंगाल विधानसभा चुनाव भाजपाले जितेपछि सामाजिक सञ्जालमा बंगलादेशी घुसपैठिया र रोहिङ्ग्यालाई लखेट्न थालिएको भन्दै भिडियो भाइरल बनाइएको थियो. राष्ट्रिय परीक्षा बोर्डले गएको चैत अन्तिम साता लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरी तयारी गरेको छ. परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अरियालले प्राविधिक समस्या नआए आउँदो 4 दिनभित्र यही महिनामा नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभएको हो. कुनै प्राविधिक समस्या नआएमा अबको 4 दिनभित्र नतिजा सार्वजनिक गर्ने उहाँको भनाइ छ. परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसएमएस आइभीआर र विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने जानकारी दिएको छ. चैत 19 गतेदेखि 29 गतेसम्म चलेको एसईई परीक्षामा नियमिततर्फ 4,41,600 र ग्रेड वृद्धितर्फ 70,800 सहित 5,12,400 जनाले परीक्षा दिएका छन्। परीक्षामा 2,57,600 छात्रा 2,54,800 छात्र र अन्य 7 जना सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ. एसईईको नतिजा नेपाल टेलिकमको 1600, जानकी टेक्नोलोजीको 35,001, एम्बिसन गुरुको 31,069 मा एसएमएस पठाएर थाहा पाउन सकिन्छ. त्यस्तै नतिजा र लब्धाङ्क पत्र हेर्नका लागि सरकारी र निजी क्षेत्रका 14 वेबसाइटले अनुमति लिएका छन्। यो नतिजा सरकारी वेबसाइट www.see.gov.np www.neb.gov.np नेपाल टेलिकमको see.ntc.net.np सहित कान्तिपुर पब्लिकेशन्स, इडियु सञ्जाल, निमा एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी लगायतका वेबसाइटमा राखिनेछ. पोखरामा 50 लाख ऋण लिन श्रीमानको कृत्य हस्ताक्षर गर्ने महिलासहित 2 जना पक्राउ परेका छन्। कृत्य हस्ताक्षर गर्दै जग्गा धितो राखेर कृत्य गर्दै 50 लाख रुपियाँ ऋण निकालेको खुलेपछि पोखरा 30 ढुङ्गेपाटनका मोहनबहादुर साईकी श्रीमती वन्ती साई र पोखरा बुद्धचोक बस्दै आएका सुर्खेत चौखुनेका भद्र थापालाई पक्राउ गरिएको हो. उनीहरूले मोहनबहादुर साईको सही छाप कृत्य गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट 50 लाख रुपियाँ ऋण लिएको जारी गरेपछि पक्राउ गरिएको कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको हो. साई र थापा विरूद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुर अदालतबाट 5 दिनको म्याद थपिएको प्रहरीले जनाएको छ. विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ. नेपालको चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरेर नयाँ प्रावधान ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो. चिकित्सा विधामा विद्यावारिधि गर्ने र गराउने शैक्षिक संस्था न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दा वर्षौंदेखि कार्यरत विशेषज्ञ र वरिष्ठ प्राध्यापक समेत अवसरबाट वञ्चित हुने संघको भनाइ छ. संघका महासचिव डाक्टर संजीव तिवारीद्वारा जारी विज्ञप्तिमा एमडी, एमएस र एमडीएस उपाधि प्राप्त वरिष्ठ प्राध्यापकले नै हाल यिनै तहका विद्यार्थीलाई अध्ययन, अध्यापन र सुपरिवेक्षण गरेको भन्दै चिकित्सा क्षेत्रमा विद्यावारिधिको प्रावधान हटाउन माग गरिएको छ। धनुषाको मिथिला नगरमा अर्को गाडीलाई उसिने क्रममा बस दुर्घटना हुँदा चालकसहित 17 घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतिर जाँदै गरेको बस मिथिला नगरपालिका 9 फुटबल ग्राउन्ड नजिकै पुगेपछि अर्को बसलाई उछिने क्रममा अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा 33 यात्री थिए। अवस्था अहिलेसम्म खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय परीक्षा बोर्डले गएको चैत अन्तिम साता लिइएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक तुकराज अधिकारीले प्राविधिक समस्या नआए आउँदो दुई दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभएको हो। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसएमएस आइभीआर र विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने जानकारी दिएको छ। चैत 19 29 चलेको एसईई परीक्षामा नियमिततर्फ 4,41,600 र ग्रेड वृद्धितर्फ 70,800 सहित 5,12,400 जनाले परीक्षा दिएका छन्। परीक्षामा 2,57,600 छात्र 2,54,800 छात्र र अन्य 7 सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ। पश्चिम बंगालबाट रोहिङ्ग्या शरणार्थी आउने हल्लापछि मोरङको जोगबनी नाकामा कडाई गर्न थालिएको छ। पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिङ्ग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा बनाइएको हो। सामाजिक सञ्जाल र केही आम संचार माध्यममा समेत शरणार्थी पस्तै गरेको खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो। रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा जोगबनी नाकामा निगरानी बढ़ाइएको मोरङ प्रशासनको भनाइ छ। पोखरामा 50,00,000 ऋण लिन श्रीमानको कृत्य हस्ताक्षर गर्ने महिलासहित दुईजना पक्राउ परेका छन्। कृत्य हस्ताक्षर गर्दै जग्गा धितो राखेर 50,00,000 रूपियाँ ऋण निकालेको खुलेपछि पोखरा 30 ढुङ्गे फाटनका मोहन बहादुर साईकी श्रीमती बन्ती साई र पोखरा बुद्धचोक बस्दै आएका सुर्खेत चौकुनेका भत्र थापालाई पक्राउ गरिएको हो। उनीहरूले मोहन बहादुर साईको सही छाप कृत्य गरेर सिद्धार्थ ब्याङ्क लिमिटेडको तालचोक शाखाबाट 50,00,000 रूपियाँ ऋण लिएको जारी परेपछि पक्राउ गरिएको कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको हो। साई र थापा विरूद्ध ठगी आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा अदालतबाट 5 म्याद तपिएको प्रहरीले जनाएको छ। विश्वविद्यालयको कुलपति लगायतको उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरेर नयाँ प्रावधान ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो। चिकित्सा विधामा विद्यावारिधि गर्ने र गराउने शैक्षिक संस्था न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दै वर्षौंदेखि कार्यरत विशेषज्ञ र वरिष्ठ प्राविधिक समेत अवसरबाट वञ्चित हुने संघको भनाइ छ। धनुषाको मिथिला नगरपालिकामा अर्को गाडीलाई उछिने क्रममा बस दुर्घटना हुँदा चालक सहित 17 घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतिर जाँदै गरेको बस मिथिला नगरपालिका 9 फुटबल ग्राउन्ड नजिकै पुगेपछि अर्को बसलाई उछिने क्रममा अनियन्त्रित भएर सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा 33 यात्रु थिए। भारतबाट हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापा मेचीनगरको बाउन्डाङ्गी लगायतका सीमा क्षेत्रका बासिन्दा आतंकित बनेका छन्।
4: मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडाङ्गी क्षेत्रमा एक साता यता प्रत्येक रात भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्याका हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा दिन र खेतीबालीमा क्षति हुन नदिन सुरक्षाकर्मी वन रक्षक ऱ्यापिड रेस्पोन्स टीम लगायत सम्मिलित संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। एक साता यता भारतको आसाम बाट आएका लगभग 100 संख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारीको जंगलमा बस्ने र रात परेपछि बथानबाट अलगिएर 30-40 संख्यामा नेपाल प्रवेश गरी बालीमा क्षति पुर्याइरहेको उहाँको भनाई छ। यसपालि आएका हात्तीको बथानले पाक्न लागेको मकै बाली खाएर सखाप पारेको छ। यस्तै सुपारीको बोट पनि भाँचेर सोत्तर पारेको छ। केही महिना यता हात्तीले बाहुनडाङ्गीमा 3 आक्रमण गरेर घाइते बनाएको र 15 घरमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन्।
3: अविरल वर्षासँगैको बाढी र पहिरोका कारण मुलुकका ठाउँ ठाउँमा सड़क बन्द भएको छ। नेपाल प्रहरीका अनुसार केही सड़क पूरै बन्द र अधिकांश सड़कमा एकतर्फी गाडी चलेको छ। उदयपुर कटारी 14 दलदलेमा सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने काभ्रे खुर्कोट नेपाल थोक कटनजेवेसी खण्डमा साँझ 5 बिहान 5 बीपी राजमार्ग बन्द गरिएको छ। ललितपुरको बागमती 3 छपेलीमा कान्ति लोकपथ र तनहुको आबुखैरेनी 4 डम्पिङमा पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। लमजुङको मध्य नेपाल 10 भीमिरे भन्ज्याङ र म्याग्दीको अन्नपूर्ण 3 जलथलेमा पनि एकतर्फी सड़क खुलेको छ। भोजपुर बोखिममा मध्य पहाड़ी लोकमार्ग र सङ्खुवा सभाको मकालो तीन कोशी राजमार्गमा एकतर्फी खुलेको छ। सप्तरीको तिलाठी कोइलाडी छ भवनगामा गैराती आग लागि हुँदा छ परिवारको 13 घर गोठ नष्ट भएको छ। स्थानीय राम अवतार यादवको गाई गोठबाट बालिएको दोरबाट सल्केको आगोले गाउँ नै जलाएको अवस्था। खबर यति नै, नमस्कार।
1: यो BFBS कुल घर रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: स्थानीय चुनावमा नाजुक नतिजा आएपछि बेलायती सत्तारूढ दल लेबर पार्टीमा हलचल देखिन थालेको छ। लेबर सांसद क्याथरिन वेस्टले मन्त्री परिषदका कुनै पनि सदस्यले भोलिसम्म प्रधानमन्त्रीलाई कुनै चुनौती नदिएमा सर्कियर स्टारमारलाई हटाइने चेतावनी दिनुभएको छ। यो हप्ताको स्थानीय चुनावी नतिजा लेबरका लागि प्रलयकारी बनेको भन्दै सांसद वेस्टले अब कारवाहीमा उत्रने पर्ने बेला आएको भन्दै प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिनुभएको हो। तर स्टारमरले भने आउँदो चुनावसम्म आफैले पार्टीको नेतृत्व गर्ने अडान लिनुभएको छ। लेबरकै अर्की सांसद अफसाना बेगमले पनि अब पार्टीको नीति परिवर्तन गर्नुपर्ने बताउनु भएको छ।
5: Not actually going ahead with the plans around the indefinite leave to remain reforms that are being championed by the Home Secretary. That means dropping plans around curtailing jury trials. That means really looking at the welfare benefit cuts that have been put forward by the government as well.
4: बेलायतका व्यावसायिक मुक्केबाज डेनियल डुब्बा बक्सिङको हेभीवेटतर्फ नयाँ विश्व च्याम्पियन बन्नुभएको छ। म्यान्चेस्टरमा भएको कडा टक्करमा बेलायतकै फाबियो वार्डीलाई हराउँदै डेनियल डुब्बा विश्व बक्सिङ संगठनको हेभीवेटतर्फ नयाँ च्याम्पियन बन्नुभएको हो। शुरूआती चरणमा दुई पटक ढलेका डुब्बाले पुनरागमन गर्दै एघारौं चरणमा वार्डीलाई हराउनु भएको हो। उपाधि जितेपछि डुब्बाले खेल जीवन अघि बढाउनका लागि यो जित अत्यन्त जरुरी थियो।
6: This is a tough cookie. I mean, took my shots and, you know, I had to come through the minor battle after coming off the back of a loss. So I was a bit nervy in there, but what a warrior. I'm honored to share the ring with a fighter like Fabio.
4: भारतीय राज्य तमिलनाडुको मुख्यमन्त्रीमा शपथ लिए लगतै चलचित्र स्टार थालापति विजयले तीनवटा निर्णय लिनुभएको छ। चेन्नईमा शपथपछि विजयले राज्यका हरेक परिवारलाई 200 युनिटसम्मको बिजुली निशुल्क, लागू औषध दुर्व्यसनी हटाउन, हरेक जिल्लामा विशेष बल गठन र महिलाको सुरक्षाका लागि स्पेसल टास्क फोर्स गठनको निर्णय गर्नुभएको हो। उहाँले आज चेन्नईको नेहरू रङ्गशालामा मुख्यमन्त्रीको शपथ लिनुभएको हो। विजयको तमिलगा बेत्री गजगम टिभीके दललाई कंग्रेसलाई सीपीआई सीपीएम लगायतका दलले पनि समर्थन दिएका छन्। 234 सदस्यीय तमिलनाडु विधानसभामा टिभीकेले 108 सीट जितेको छ। उहाँले आउँदो 13 तारिकभित्र विधानसभाबाट विश्वासको मत लिनुपर्नेछ। विजयले 2024 टिभीके स्थापना गर्नुभएको थियो। दार्चुलाको तपोवन आसपास केन्द्र बनाएर आज भुइँचालो गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान 11:55 दार्चुलाको तपोवन आसपास केन्द्र भएर 4.1 रेक्टरको भुइँचालो गएको हो। यही वैशाख 24 धादिङको सराङफेदी आसपास केन्द्र भएर 4.1 रेक्टरकै भुइँचालो गएको थियो। अविरल वर्षासँगै बाढी र पहिरोका कारण मुलुकका ठाउँ ठाउँमा सड़क बन्द भएको छ। नेपाल प्रहरीका अनुसार केही सड़क पूरै बन्द र अधिकांश सड़कमा एकतर्फी गाडी चलेको छ। उदयपुर कटारी 14 दलदलेमा सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने काभ्रे खुरकोट नेपाल थोक कटुन्जी बेसी खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्ग बन्द गरिएको छ। ललितपुरको बागमती 3 छपेलीमा कान्ति लोकपथ र तनहुको आबु खैरेनी 4 डम्पिङमा पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने 31 चालकको सवारी चालक अनुमति पत्र निलम्बन हुने भएको छ।
7: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक पटक कार्यवाही गर्दा पनि अटेर गरी 16 गल्ती दोहोर्याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 प्रावधान अनुसार 5 भन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स 6 महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था छ।
4: सप्तरीको तिलाठी कोइलाडी 6 भवनगामा गैराती आग लागि हुँदा 6 परिवारको 13 घरको नष्ट भएको छ। स्थानीय राम अवतार यादवको गाई गोठमा बालिएको धोरबाट सल्किएको आगोले उहाँको 2 घर र 1 गाई गोठसहित छिमेकीको पनि घर र गोठ जलेको प्रहरीले जनाएको छ। 13 घर गोठ जल्दा 45 लाख भन्दा बढी धनमालको नष्ट भएको प्रहरीको अनुमान छ। पश्चिम बंगालबाट रोहिङ्ग्या शरणार्थी भागेर आउने हल्ला चलेपछि मोरङको जोगबनी नाकामा कडाई गरिएको छ। पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिङ्ग्या शरणार्थी र अवैध बङ्गलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जुगबनी नाकाको सुरक्षा जाँच कडा पारिएको हो। सामाजिक सञ्जाल र केही आम सञ्चार माध्यममा समेत शरणार्थी पस्दै गरेको खबर आएपछि परिचय पत्र हेरेर मात्रै जुगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको मोरङ प्रशासनले जानकारी दिएको छ।
0: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले नेपाल क्रिकेट संज्ञानमाथि कार्यवाहीको अन्तिम तयारी गरेको छ. क्यान विरूद्ध अख्तियारमा परेको उजुरीको विषयमा छानबिनका लागि असहयोग गरेको भन्दै खेलकुद मन्त्रालयले कार्यवाही गर्न राष्ट्रिय खेलकुद परिषदलाई पत्र मार्फत निर्देशन दिएको हो. मन्त्रालयले यही 14 गते खेलकुद परिषदलाई पत्र पठाउँदै अन्तिम पटक स्पष्टीकरण सोध्न र कार्यवाही अघि बढ़ाउन निर्देशन दिएको थियो. क्यानले परिषदलाई पत्र पठाइसकेको छ. क्यान विरूद्ध 2081 मंगिर र फागुनमा अख्तियारमा उजुरी परेकोमा मन्त्रालय र परिषदले अभिलेख लेख माग्दा क्यानले आदेश पालना नगरेको मन्त्रालयले परिषदलाई पठाएको पत्रमा उल्लेख छ. गएको 14 गते मन्त्रीस्तरीय निर्णय अनुसार क्यानलाई अन्तिम पटक चेतावनी सहितको स्पष्टीकरण सोध्दै निलम्बन किन नगर्ने भनेर जवाफ मागिएको हो. दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको सगरमाथा क्षेत्रमै मृत्यु भएको छ. 36 वर्षीय घिमिरेको सगरमाथा आरोहणका क्रममा लेक लागेर आधार शिविर क्षेत्रमा आज मृत्यु भएको सोलु प्रहरीले जनाएको छ. जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार आज बिहान 4 बजेतिर सगरमाथाको क्याम्प 1 क्षेत्रमा पुगेका घिमिरेलाई अचानक टाउको दुख्ने सास फेर्न गाह्रो पर्ने र पेट दुख्न थालेपछि तत्काल आधार शिविरतर्फ फर्काइएको थियो. उद्धारकै क्रममा घिमिरेको बिहान 9:30 बजेतिरै बाटोमै मृत्यु भएको सोलुका इन्स्पेक्टर विकास राईले जानकारी दिनुभएको छ. सोलु दुधकुण्ड सात भित्ता खर्कका घिमिरे पछिल्लो समय घिमिरे पर्वतारोहण गाइडका रूपमा समेत सक्रिय हुनुहुन्थ्यो. गएको साउनदेखि असारसम्मका लागि एमाले सरकारले 19.64 अर्बको बजेट ल्याएकोमा 10 महिना सकिन लाग्दा 11.53 अर्ब खर्च भएको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म करिब 59% बजेट खर्च भएको हो. सरकारले तलब भत्ता लगायतका दैनिक कामका लागि 11.80 अर्ब रूपियाँ छुटाइएकोमा 8.09 अर्ब रूपियाँ खर्च भएको छ. विकास निर्माणका लागि छुट्याइएको पुँजीगत तर्फको 4.07 अर्ब बजेट भने 1.09 अर्ब मात्रै खर्च गर्न सकेको छ. इन्धन र निर्माण सामग्री लगायतको महँगीका कारण निर्माणको काम भने थप मारमा परेको निर्माण व्यवसायको भनाइ छ. सरकारले लिएका ऋण तिर्न छुट्याइएको वित्तीय व्यवस्थापनको 3.75 अर्बको बजेटमा 2.40 अर्ब खर्च गरेको छ. 12 महिनामा 14.80 अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा यो अवधिमा 9.70 अर्ब उठाएको महालेखाले जनाएको छ. चितवनमा बिहेको भोज खाएर 93 जना बिरामी परेका छन्. यही वैशाख 23 गते भरतपुर महानगरपालिका 4 धर्मचोक चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि उनीहरू बिरामी हुन थालेका हुन्. तीमध्ये हाल 50 जना विभिन्न अस्पतालमा उपचाररत छन्. बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ. घटनापछि पार्टी प्यालेसका 2 जनालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण निवेदन कार्यालयले नियन्त्रणमा लिएको छ. धेरैजसो बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखलाको लक्षण देखिएको जनाइएको छ. यता छापामा पनि जंगली च्याउ खाएर एक परिवारका 11 जना बिरामी परेका छन्। 12 दशी गाउँपालिका 2 बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहान जंगली च्याउ खाएका हुन्. त्यसपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ. 11 मध्ये 8 जना बालबालिका छन्। बिरामीलाई उपचारका लागि प्रादेशिक अस्पताल भरतपुर लगिएकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमकको बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिनुभएको छ. उहाँका अनुसार बिरामी मध्ये 2 जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ. स्थानीय चुनावमा नाजुक नतिजा आएपछि बेलायती सत्तारूढ दल लेबर पार्टीमा हलचल देखिन थालेको छ. लेबर सांसद क्याथरिन वेस्टले मन्त्री परिषदका कुनै पनि सदस्यले भोलिसम्म प्रधानमन्त्रीलाई कुनै चुनौती नदिएमा सर कियर स्टार्मरलाई हटाइने चेतावनी दिनुभएको छ. यो हप्ताको स्थानीय चुनावी नतिजा लेबरका लागि प्रलयकारी बन्दै भएको भन्दै सांसद वेस्टले अब कार्यवाहीमा उत्रनुपर्ने बेला आएको भन्दै प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिनुभएको हो. तर स्टार्मरले भने आउँदो चुनावसम्म आफैले पार्टीको नेतृत्व गर्ने अडान लिनुभएको छ. लेबरलकै अर्की सांसद अफसाना बेगमले पनि अब पार्टीको नीति परिवर्तन गर्नुपर्ने बताउनु भएको छ.
4: Not actually going ahead with the plans around the indefinite leave to remain reforms that are being championed by the Home Secretary. That means dropping plans around curtailing jury trials. That means really looking at the welfare benefit cuts that have been put forward by the government as well.
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 31 जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिश गरेको छ। कार्यालयले 31 जनाको सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको हो। कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार 5 वटा भन्दा बढी सवारी नियमको उल्लंघन गरेका उनीहरूको लाइसेन्स निलम्बनका लागि पठाइएको हो। उनीहरू मापसे लापसे र मनलाग्दी चलाउने सवारी चालकहरू हुन्। यसैगरी ट्राफिक प्रहरीले चोरी भएका 65 वटा दुई पाङ्गे सवारी साधन खोजेर सवारीहरूलाई फिर्ता गरेको छ। खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: राष्ट्रीय स्वतंत्र पार्टी का सभापति रवि लामिछाने ने कायमुकाम प्रधान नायबी सपना प्रधान मल्लले कानून दिवस को अवसर में दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउनु भएको छ. मल्लले न्याय प्रधान नायबी सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो. आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको हो.
4: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो. मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो. असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि. त्यही संविधान विपरीत कार्यक्रमको काम हो. संविधानको संविधान मिच्यो त्यसो गर्दा. 6 जनाको साट हो संविधानमा. वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो. सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला. तर संविधानले त्यसो भन्दैन. अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो. यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी.
3: फरक प्रसङ्गमा अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारमा बसेका र गैर कानूनी रूपमा सार्वजनिक जग्गा हडपेकाहरूको हकमा कदम चालिएको उहाँको भनाइ छ. सभापति लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको दावी पनि गर्नुभएको छ.
4: समस्या त 30 वर्षदेखि उहाँहरूले खडा गर्नुभयो. छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ. हामी छाती हटाउँदैनौँ. तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्. हाम्रो छाती त्यही छ. छाती हटेको छैन. र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ. त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएका अरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन. तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार.
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखाहरूमाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ. आज 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
5: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीडा दिने कोसिस भएको छ. सबभन्दा गरिब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौँ त्यही वर्गमाथि प्रहार भएको छ. जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग सङ्घर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ.
3: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको 2 दिनमै सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ. सरकारले यसपालिदेखि एसई परीक्षाको नतिजा 1 महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख 29 गतेको मिति तय गरिएको हो. राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएको समयमा नतिजा सार्वजनिक हुने बताउनु भएको छ. अहिले रुजुको काम भइसकिसकेको र उत्तर पुस्तिकाहरू नहराउन् भनेर रिभ्यूको काम भइरहेको उहाँले बताउनु भएको छ. विगतमा करिब 3 महिना लाग्दै आएको यी नतिजा पहिलो पटक 1 महिनामै ल्याउन लागेको हो. चितवनमा बिहेको भोज खाएर 93 जना बिरामी परेका छन्। यही वैशाख 23 गते भरतपुर महानगरपालिका 4 धर्मचोक चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि उनीहरू बिरामी हुन थालेका हुन्। तीमध्ये हाल 50 जना विभिन्न अस्पतालमा उपचाररत छन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। घटनापछि पार्टी प्यालेसका 2 जनालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ। धेरैजसो बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ। यता झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारदसी गाउँपालिका 2 बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहान जंगली च्याउ खाएका थिए। त्यसपछि परिवारका सबै सदस्यमा स्वास्थ्य

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुने भएको छ. भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ. राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ. गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ. त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्. प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ. चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका छन्. आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी चलचित्र निर्माण गरिएको उनीहरूले प्रदर्शन गरेका हुन्. वादी समुदायको गर्विलो इतिहासलाई बंग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले लाली बजार चलचित्रको निर्माण र प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका हुन्. अधिकार कर्मीहरूले वादी जातिको सम्मान कार्य कायम गर लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लाकार्डहरू प्रदर्शन गरेका थिए. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले कायमुकाम प्रधानाधि सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ. मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद र विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो. आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामी छानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे
4: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्परा भन्दा बाहिर गयो भनेको सुनियो. मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो. असंवैधानिक भएको भए 600 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि. त्यही संविधान विपरीत कार्यक्रम काम हो. संविधानको संविधान मिच्यो त्यसो गर्दा. 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो. सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला. तर संविधानले त्यसो भन्दैन. अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो. यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी.
3: फरक प्रसंगमा व्यवस्थित रूपमा र सुरक्षित ढंगले नदी किनारमा बसेका र गैर कानूनी रूपमा सार्वजनिक जग्गा हडपेकाहरूको हकमा कदम चालिएको उहाँको भनाइ छ. सभापति रामेछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको दावी पनि गर्नुभएको छ.
4: समस्या त 30 वर्षदेखि उहाँहरूले खडा गर्नुभयो. छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ. हामी छाती हटाउँदैनौँ. तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्. हाम्रो छाती दिइन्छ, छाती हटेको छैन. र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ. त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएकाहरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन. तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार.
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखाहरूमाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ. आज 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
5: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीडा दिने कोसिस भएको छ. सबभन्दा गरिब जसको तपाईँ हामी रोग वर्ग आधार भन्ने गर्छौँ त्यही वर्गमाथि प्रहार भएको छ. जुन वर्गको पक्षमा हिजो हामीले लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको दुई दिनमै सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्र परीक्षा बोर्डले जनाएको छ। हवस् त अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: Sainya Samudai Ma.
0: Relayan Bhari.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ। कांग्रेस, जसपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी र लोकसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। सत्तारूढ चार दलले आज वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिटै विश्वासको मत लिने निर्णय पनि गरेको बताएका छन्। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयको ईजीपी प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेका पट्टामा विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डेसहित 27 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सीआईबीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले शुक्रबार अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रका अनुसार यो कसुरमा सघन सहरी र भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा सहित 22 जना प्रतिवादी र फरार रहेका 5 जना गरी जम्मा 27 जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। मुख्य योजनाकार दिवाकर देउजाले सरकारी कर्मचारीका रूपमा पाएको प्राविधिक ज्ञानको दुरूपयोग गर्दै ब्याकडोर सृजना गरी प्रणालीमा पहुँच पुर्याएको र अन्य प्रतिवादीसँग मिलेर ठेक्का प्रक्रियालाई प्रभाव पार्ने गरी मिलिसियस कोडको प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ। यो गिरोहले जीवन लिम्बु नामक नक्कली खडा गरी ठेकेदारलाई सामाजिक सञ्जाल र इमेल मार्फत सम्पर्क गर्ने र ठेक्का मिलाइदिने प्रलोभन देखाएर बिटकोइन मार्फत आर्थिक लेनदेन गर्ने गरेको अनुसन्धानबाट देखिएको छ। सञ्जय भट्ट र भास्कर राज अर्याल सहितका प्रतिवादीले बिटकोइन कारोबारका लागि प्राविधिक सहजीकरण गरेको र बिटकोइनका विभिन्न वालेट प्रयोग गरी ठूलो परिमाणमा रकम ट्रान्सफर गरेको पाइएको छ। ठेक्का प्रक्रियामा सहभागी विभिन्न निर्माण कम्पनीका सञ्चालकले आफ्नो बोलपत्रको दर रेट घटाउन वा ठेक्का सुरक्षित गर्न यो गिरोहलाई प्रयोग गरेको र सो बापत गिरोहका सदस्यलाई कमिशन उपलब्ध गराएको अभियोग छ। प्रहरीले छापा मारेर प्रतिवादीको साथबाट विभिन्न मोबाइल सेट, ल्यापटप, हार्ड ड्राइभर र अन्य विद्युतीय सामग्री बरामद गरेको छ। उनीहरूबाट बिगो असुल उप गर्न, जरिवाना तिराउन र कैद सजायको माग गरिएको अभियोग पत्रमा उल्लेख छ। अदालतले हाल अधिकांश प्रतिवादीलाई बयानका लागि नियन्त्रणमा लिएको छ भने फरार 5 जना विरूद्ध पक्राउ पर्ची जारी गरी अनुसन्धानलाई निरन्तरता दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक आह्वान भएको छ। प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार जेठ 1 गते केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्ने भएको हो। उहाँका अनुसार निर्वाचनपछि को परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सातुरे प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न, केन्द्रीय कार्य समिति बैठकको मिति तय गर्ने बारे बैठकमा छलफल हुनेछ। पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र निलम्बनको सिफारिसमा परेका छन्।
4: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पल्टसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक पटक कार्यवाही गर्दा पनि अटेर गरी 16 पल्टसम्म गल्ती दोहोर्याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 प्रावधान अनुसार 5 पटक भन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स 6 महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था छ।
3: बेलायतका व्यावसायिक मुक्केबाज डेनियल डुब्बा बक्सिङको हेभी वेटतर्फ नयाँ विश्व च्याम्पियन बन्नुभएको छ। म्यान्चेस्टरमा भएको कडा टक्करमा बेलायतकै फाबियो वर्डलीलाई हराउँदै डेनियल डुब्बा विश्व बक्सिङ संगठनको हेभी वेटतर्फ नयाँ च्याम्पियन बन्नुभएको हो। शुरूआती चरणमा 2 पटक ढलेका डुब्बाले पुनरागमन गर्दै 11 चरणमा वर्डलीलाई हराउनु भएको हो। उपाधि जितेपछि डुब्बाले खेल जीवन अघि बढाउनका लागि यो जित अत्यन्त जरुरी थियो भन्नु भएको छ.
2: This is a tough cookie. Me took my shots and you know I had to come through the minor battle after coming off the back of a loss, so I was a bit nervy in there, but what a warrior. I'm honored to share the ring with a fighter like Fabio.
0: यो BFBS गोर्खा रेडियो.

0: स्थानीय समुदायमा
1: रिलायन्स भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रसभाका बैठक हुनेछन्। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालयबीच तनाव सृजना भएको छ। 4 वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने सरकारको निर्णयले राजनैतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ। नेपाल बार एसोसिएशनका पूर्व महासचिव लीलामणि पौडेल,
4: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य पर्या जस्तो देखिन्छ, के भएको हो यो?
5: हेर्नुहोस्, हामीका संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, 1 नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सबै विषय हेऱ्यो होला, अब के हेऱ्यो थाहा छैन, र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने, या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या इजलासमै पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ, उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ। तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नुभयो, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि अप्ठ्यारो पर्छ, र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन। यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायमुखाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिसमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको छ।
6: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्परा भन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नु पर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो, यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भाग बन्दाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: फरक प्रसङ्गमा अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारमा बसेका र गैर कानूनी रूपमा सार्वजनिक जग्गा हडपेकाहरूको हकमा कदम चालिएको उहाँको भनाइ छ। सभापति लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको दावी पनि गर्नुभएको छ।
6: समस्या त 30 वर्षदेखि उहाँहरूले खडा गर्नुभयो, छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ, हामी छाती हटाउँदैनौँ, तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्। हाम्रो छाती त्यही छ, छाती हटेको छैन, र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ। त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएकाहरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन। तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखाहरूमाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। आज 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
2: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरीबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीड़ा दिने कोसिस भएको छ। सबभन्दा गरीब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौ त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: मध्य प्रदेशमा जनमत पार्टीले समर्थन फिर्ता लिए पनि कांग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेका छन्। कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकसभा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। सत्तारूढ़ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिटै विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको 2 दिनमै सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सरकारले यसपालादेखि एसईई परीक्षाको नतिजा 1 महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख 29 गतेको मिति तय गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएकै समयमा नतिजा सार्वजनिक हुने बताउनु भएको छ। अहिले रुजुको काम सकिसकेको र उत्तर पुस्तिकाहरू नहराउनु भनेर रिभ्यूको काम भइरहेको उहाँले बताउनु भएको छ। विगतमा करिब 3 महिना लाग्दै आएको एसई नतिजा पहिलो पटक 1 महिनामै ल्याउन लागिएको हो। अब खबर फटाफट।
4: बागलुङको जैमिनी 3 देराली खानी माझगाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 लाख सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा 2 पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35 लाख पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादा सहित सम्मान। चालकले लागू पदार्थ खाए नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पछि 10 लाख भएको भेटी बाकस गायब। चितवन भरतपुर चार धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार 50 जनाको उपचार हुँदै तनहु जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1,000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 रुख काटिने।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ. सत्तारूढ चार दलले आज वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्. उनीहरूले विज्ञप्ति मार्फत छिटै विश्वासको मत लिने निर्णय गरेको बताएका छन्. कांग्रेस, जसपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी र लोकसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो. गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो. प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालयबीच तनाव सृजना भएको छ. चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने सरकारको निर्णयले राजनैतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ. नेपाल बार एसोसिएशनका पूर्व महासचिव लीलामणी पौडेल,
4: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य पर्या जस्तो देखिन्छ, के भएको हो यो?
5: हेर्नुहोस्, हालका संविधानमा पनि यस्तो व्यवस्था रह्यो. अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो. त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, एक नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो. अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सब विषय हेऱ्यो होला. अब के हेऱ्यो थाहा छैन. र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिश गर्यो. यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन. एकदम बिल्कुल संविधान कानुन अनुसारै छ. र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो. भने अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो. तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन.
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ. अब न्यायाधीशले मिडियामा बोल्ने होइन. न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ. उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ. तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन. उहाँले बोल्नुभयो, आफ्नो पीडा राख्नुभयो. तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि अप्ठ्यारो पर्छ. र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ. त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन. यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ.
3: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ. भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ. राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ. गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ. त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्. प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ. नेपाल क्रिकेट संघ क्यानले 45 जिल्ला क्रिकेट संघहरूलाई 2,00,000 दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ। आज विराटनगरमा सम्पन्न नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाले 6 निर्णयहरू गरेको प्रवक्ता छुम्बे लामाले जानकारी दिनुभएको छ। एनपीएलबाट प्राप्त आमदानीबाट सम्पूर्ण 45 जिल्ला क्रिकेट संघहरूलाई 2,00,000 दरले रकम उपलब्ध गराउने निर्णय गरिएको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: एमबी ओडिसिस क्रुज जहाजमा सवार हान्त भाइरसबाट प्रभावित 20 बेलायती नागरिकहरू आज दिउँसो टेनरिफबाट बेलायत फर्किँदैछन्। उनीहरूलाई मर्सीसाइडको एरो पार्क अस्पतालमा लगिनेछ र क्वारेन्टाइनमा राखिनेछ। दोहोरो नागरिकता भएका सोही जहाजमा सवार अन्य दुईजना छुट्टाछुट्टै स्वदेश फिर्ती उडानहरूमा चढ्ने बताइएको छ। स्काई रिपोर्टर सादिया चौधरी टेनरिफमा हुनुहुन्छ।
4: Last time they were allowed to step foot off that ship was 16 days ago. No doubt, a lot of relief for them. This is a small boat moving away from the MV Hondius as they make their way to the port. This is a very careful operation.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायमुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिसमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको हो।
5: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 साथ हो संविधानमा, वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 उपस्थिति भएको संवैधानिक परिषदमा आज एकजना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका बीच तनाव सृजना भएको छ। 14 वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिस गर्ने सरकारको निर्णयले राजनैतिक र न्याय क्षेत्रमा समेत बहसता दिएको छ। नेपाल बार एसोसिएसनका पूर्व सह महासचिव लीलामणि पौडेल,
6: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य परे जस्तो देखिन्छ, के भएको हो यो?
7: हेर्नुहोस्, हामी कहाँ संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, एक नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 सबै विषय हेऱ्यो होला, अब के हेऱ्यो थाहा छैन, र 4 मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
6: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
7: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ, उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ। तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नु भयो, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा ईगो ग्रुपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालय बीच तनाव सिर्जना भएको छ. चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने सरकारको निर्णयले राजनीतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ. नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेल,
4: प्रधान न्यायाधीशको सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य पर्या जस्तो देखिन्छ, के भएको हो यो?
5: हेर्नुहोस्, हामी कहाँ संविधानमा पनि यस्तो व्यवस्था रह्यो. अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो. त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, 1 नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो. अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सबै विषय हेऱ्यो होला. अब के हेऱ्यो थाहा छैन. र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो. यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ. र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो. भने अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने, या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो. तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन.
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ. अब न्यायाधीशले मिडियामा बोल्ने होइन. न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ. उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ. तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन. उहाँले बोल्नु भयो, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि के अरे अप्ठ्यारो पर्छ, र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ. त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन. यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ.
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखामाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ. 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
6: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने, पीडा दिने कोसिस भएको छ. सबभन्दा गरिब जसको तपाईँ हामी रूप वर्ग आधार भन्ने गर्छौँ, त्यही वर्गमाथि प्रहार भएको छ. जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग सङ्घर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ.
3: सार्वजनिक खरिद अनुगमन कार्यालयको इजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कापट्टा विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे सहित 27 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सीआईबीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रका अनुसार यो कसुरमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा सहित 22 जना प्रतिवादी र फरार रहेका 5 जना गरी कुल 27 जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। मुख्य योजनाकार दिवाकर देउजाले सरकारी कर्मचारीका रूपमा पाएको प्रविधि को ज्ञान को दुरुपयोग गरेको पाइएको छ। हवस् त अहिले सम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकमाथि कार्यवाही गर्दा 26,19,00,000 राजस्व संकलन गरेको छ।
4: उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको बताउनु भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार एउटै कसुरमा पटक पटक संलग्न हुने चालकमाथि थप कडाई गरिएको बताउँदै 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको छ। हालसम्म 31 चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश गरिएको वहाँले बताउनु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र 4,631 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर 174 जनाले ज्यान गुमाएका छन् भने 186 जना गम्भीर घाइते भएका छन्। साथै 4,927 जना सामान्य घाइते भएका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको हो।
5: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रमको काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नु पर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेको छ। सत्तारूढ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिट्टै विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्। कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। अब खबर फटाफट।
6: बागलुङको जैमिनी 3 देराली खानी माझ गाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36,00,000 सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 दुई पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35,00,000 पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादा सहित सम्मान। चालकले लागु पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10,00,000 भएको भेटी बाकस गायो। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहु जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1,000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 रुख काटिने। र झापाको 12-2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार, बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
3: यति बेला कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली र पहाड़ी जिल्लामा र लुम्बिनी प्रदेशको रुकुमपुर आसपासका जिल्लामा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: रेडियो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: मिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: पोखरामा 50 लाख ऋण लिन श्रीमानको कृत्य हस्ताक्षर गर्ने महिला सहित दुईजना पक्राउ परेका छन्। कृत्य हस्ताक्षर गर्दै जग्गा धितो राखेर कृत्य गरेर 50 लाख रूपियाँ ऋण निकालेको खुलेपछि पोखरा 30 ढुङ्गी पाटनका मोहन बहादुर शाहीकी श्रीमती वन्ती शाही र पोखरा बुद्धचोक बस्दै आएका सुर्खेत चौकुनेका भद्र थापालाई पक्राउ गरिएको हो। उनीहरूले मोहन बहादुर शाहीको सही छाप कृत्य गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट 50 लाख रूपियाँ ऋण लिएको जाहेरी परेपछि पक्राउ गरिएको कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिनुभयो। शाही र थापा विरूद्ध ठगी आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा अदालतबाट 5 दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। गएको साउनदेखि असारसम्मका लागि एमाले सरकारले 19 खर्ब 64 अर्बको बजेट ल्याएकोमा 10 महिना सकिन लाग्दा 11 खर्ब 53 अर्ब खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म करिब 59% बजेट खर्च भएको हो। सरकारले तलब भत्ता लगायतका दैनिक कामका लागि 11 खर्ब 80 अर्ब रूपियाँ छुट्याएकोमा 8 खर्ब 9 अर्ब रूपियाँ खर्च भएको छ। विकास निर्माणका लागि छुट्याएको पूँजीगत तर्फको 4 खर्ब 7 अर्ब बजेट भने 1 खर्ब 9 अर्ब मात्रै खर्च गर्न सकेको छ। इन्धन र निर्माण सामग्री लगायतको महँगीका कारण निर्माणको काम भने थप मारमा परेको निर्माण व्यवसायीको भनाइ छ। सरकारले लिएका ऋण तिर्न छुट्याएको वित्तीय व्यवस्थापनको 3 खर्ब 75 अर्बको बजेटमा 2 खर्ब 40 अर्ब खर्च गरेको छ। 12 महिनामा 14 खर्ब 80 अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको यो अवधिमा 9 खर्ब 70 अर्ब उठाएको महालेखाले जनाएको छ। पश्चिम बंगालबाट रोहिंग्या शरणार्थी आउने हल्लापछि मोरङको जोगबनी नाकामा कडाई गरिएको छ। पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिंग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा बनाइएको हो। सामाजिक सञ्जाल र केही आम संचार माध्यमबाट समेत शरणार्थी पस्तै खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो। रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा जोगबनी नाकामा निगरानी बढ़ाइएको मोरङ प्रशासनको भनाइ छ। पश्चिम बंगालको मुस्लिम बहुल जिल्ला मालदाबाट विराटनगरको रानी जोगबनीको दूरी 199 किलोमिटर पर्छ। पश्चिम बंगालसँग सीमा जोड़िएको काकड़भिट्टा पानी ट्याङ्की नाकामा भने भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको परिचय पत्र जाँच्ने गरेका छन्। पश्चिम बंगाल विधानसभा चुनाव भाजपाले जितेपछि सामाजिक सञ्जालमा बंगलादेशी घुसपैठिया र रोहिंग्यालाई लखेट्न थालिएको भन्दै भिडियो भाइरल बनाइएको थियो। राष्ट्रिय परीक्षा बोर्डले गएको चैत अन्तिम साता लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले प्राविधिक समस्या नआए आउँदो 4 दिनभित्र यही महिनामा नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो। कुनै प्राविधिक समस्या नआएको खण्डमा अबको 4 दिनभित्र नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसएमएस आईभीआर र विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने जानकारी दिएको छ। चैत 19 गतेदेखि 29 गतेसम्म चलेको एसईई परीक्षामा नियमिततर्फ 4,41,600 र ग्रेड वृद्धितर्फ 70,800 सहित 5,12,400 जनाले परीक्षा दिएका छन्। परीक्षामा 2,57,600 छात्र 2,54,800 छात्र र अन्य 7 जना सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ। एसईईको नतिजा नेपाल टेलिकमको 1600, जानकी टेक्नोलोजीको 35001, एम्बिसन गुरुको 31069 एसएमएस पठाएर थाहा पाउन सकिन्छ। त्यस्तै नतिजा र लब्धाङ्ग पत्र हेर्नका लागि सरकारी र निजी क्षेत्रका 14 वेबसाइटले अनुमति लिएका छन्। यो नतिजा सरकारी वेबसाइट www.seee.gov.np अथवा www.nev.gov.np नेपाल टेलिकमको SEE.NTC.NET.NP सहित कान्तिपुर पब्लिकेशन, इन्डियन सञ्जार, निमा एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी लगायतका वेबसाइटमा पनि राखिनेछ। स्थानीय चुनावमा नाजुक नतिजा आएपछि बेलायती सत्तारूढ़ दल लेबर पार्टीमा हलचल देखिन थालेको छ। लेबर सांसद क्याथरिन वेस्टले मन्त्री परिषदका कुनै सदस्यले भोलिसम्म प्रधानमन्त्रीलाई कुनै चुनौती नदिएमा सर कियर स्टार्मरलाई हटाइने चेतावनी दिनुभएको छ। यो हप्ताको स्थानीय चुनावी नतिजा लेबरका लागि प्रलयकारी बनेको भन्दै सांसद वेस्टले अब कार्यवाहीमा उत्रनुपर्ने बेला आएको भएकाले प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिनुभएको हो। तर स्टार्मरले भने आउँदो चुनावसम्म आफैले पार्टीको नेतृत्व गर्ने अडान लिनुभएको छ। लेबरका अर्की सांसद अफसाना बेगमले पनि अब पार्टीको नीति परिवर्तन गर्नुपर्ने बताउनु भयो।
2: Not actually going ahead with the plans around the indefinite leave to remain reforms that are being championed by the Home Secretary. That means dropping plans around curtailing jury trials. That means really looking at the welfare benefit cut.
3: Hawasta, ahili samaka khabar yati nai. Namaskar.
0: Yo, BFBS Golkar Radio.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरेर नयाँ प्रावधान ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो। चिकित्सा विद्यामा विद्यावारिधि गर्ने र गराउने शैक्षिक संस्था न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दा वर्षौंदेखि कार्यरत विशेषज्ञ र वरिष्ठ प्राध्यापक समेत अवसरबाट वञ्चित हुने संघको भनाइ छ। संघका महासचिव डाक्टर संजीव तिवारीद्वारा जारी विज्ञप्तिमा एमडी एमएस र एमडीएस उपाधि प्राप्त प्राध्यापकले नै हाल यी तहका विद्यार्थीले अध्ययन अध्यापन र सुपरिवेक्षण गरिरहेको भन्दै चिकित्सा क्षेत्रमा विद्यावारिधिको प्रावधान हटाउन माग गरिएको छ। नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा पाँचसम्मका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तर तेह्रथुमको म्याङलुङ नगरपालिका नौ साब्लाको नारायण माध्यमिक विद्यालयले भने यो शैक्षिक सत्रदेखि कक्षा दशसम्म निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तेह्रथुम संवाददाता पपिता राईको रिपोर्ट।
4: सरकारले कक्षा पाँचसम्म मात्र दिवा खाजाको व्यवस्था गरेकोमा नारायण माध्यमिक विद्यालयले भने यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा दशसम्मकै विद्यार्थीका लागि निशुल्क दिवा खाजाको व्यवस्था गरेको हो। विद्यालयका प्रधान अध्यापक सन्तोष तुम्बाहाङफे,
5: यो वर्ष कक्षा नर्सरीदेखि कक्षा दशसम्म सबै विद्यार्थीहरूलाई निशुल्क खाजाको व्यवस्था गरेका छौँ। त्यसको स्रोत चाहिँ हामीले स्थानीय वडा कार्यालयसँग समन्वय गरेर हामीले आफै पनि शिक्षकहरूले पनि अलिअलि खाजाको रकम उठाएका छौँ।
4: विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनमा खाजा तयार गर्ने गरिएको छ। कक्षा दशसम्मकै सम्पूर्ण विद्यार्थीलाई निशुल्क दिवा खाजा दिन थालिएपछि यसले शिक्षण सिकाई क्रियाकलापमा सकारात्मक प्रभाव परेको विद्यालयकी शिक्षिका डम्बर कुमारी चापागाईले बताउनुभयो।
6: उनीहरू टाढो टाढोबाट आउनुहुन्थ्यो होइन, बिहान चाँडै आउने, कहिले खाना भ्याउने कहिले नभ्याउने, उनीहरू खाना नखाइआएको दिन चाहिँ उनीहरू अब पढ्न निराश हुने त्यस्तो देखिन्थ्यो अस्ति अस्ति क्लासमा। अहिले चाहिँ अब उनीहरूले खाजाहरू पाएपछि बिहान खाना खान नभ्याए पनि यहाँ आएर खाजा खान पाएपछि पढ्न एकदम जाँगर चलाउने होइन, पढाइमा एकदम एक्टिभ बनेको देखिने।
4: यसअघि विद्यार्थीले खाजाको रूपमा मानव स्वास्थ्यको लागि हानिकारक मानिने जंक फूड खाने र टाढाबाट आउने विद्यार्थी भोकका कारण टिफिनमै घर जाने समस्या थियो। यो समस्याको व्यवस्थापन गर्न विद्यालयले सबै विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था गरेको बताउनुहुन्छ शिक्षक एकराज ढुङ्गाना।
7: खाजा चाहिँ नर्मल्ली जस्तो पहिला पाँच क्लाससम्म त यहीँ भइ नै हाल्थ्यो होइन, छ क्लासदेखि माथिले चाहिँ अब बाहिर खाजा खान जाने र कोही कोहीले पाँच क्लाससम्मले पनि यहाँ पनि खाजा खाने अनि यसरी पर चोकतिर जाने र त्यहाँ पनि अरू जङ्क फुडहरू खाने त्यो खालको अवस्था पनि थियो होइन। बच्चाहरूलाई अब सबैको एउटा अवस्थाको हिसाबले उनीहरूको आर्थिक अवस्थाको हिसाबले चाहिँ माथिल्लो क्लाससम्म खाजा दिँदा चाहिँ उनीहरूको एउटा पढाइमा होइन एउटा जुन बाहिर गएर खाजा खानुपर्ने जङ्क फुड खाने कुराहरू पनि बचेको हुँदैन।
4: कक्षा पाँचसम्मका विद्यार्थीहरूले मात्र पाउँदै आएको दिवा खाजा सबैले पाउन थालेपछि विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थी खुसी भएका छन्।
8: मेरो नाम मञ्जली लामगादे हो, म कक्षा आठमा पढ्छु। खाजा अहिले दिइरहेछ स्कुलले, पहिला चाहिँ पाँच सपन मात्रै दिनुहुन्थ्यो। हामी खाजा खान्छौँ अनि त्यस पछाडि खेल्छौँ। पहिला चाहिँ खाजा खान जाँदाखेरि चाहिँ खेल्ने टाइमै हुँदैन।
9: मेरो नाम आयुष लिम्बू हो, म अहिले कक्षा सातमा पढ्छु। आजभोलि हाम्रो स्कुलमा खाजाहरू पाउनु थालेपछि हामीलाई अलिक खुसी लागेको छ।
3: अब खबर फटाफट।
10: बागलुङको जयमिनी तीन देराली खानी माझ गाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 लाख सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा दुई पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35 लाख पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खाता सहित सम्मान। चालकले लागु पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेसन। सिद्धार्थ राजमार्ग सहित भित्री सडक खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10 लाख भएको भेटी बाकस गायो। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहुँ जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263 रुख काटिने। र झापाको 12-2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: दिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालय बीच तनाव सिर्जना भएको छ। चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने सरकारको निर्णयले राजनीतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ। नेपाल बार एसोसिएशनका पूर्व महासचिव लीलामणि पौडेल,
4: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामने पर्या जस्तो देखिन्छ, के भएको हो यो?
5: हेर्नुहोस्, हामी कहाँ संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, एक नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सबै विषय हेऱ्यो होला। अब के हेऱ्यो थाहा छैन। र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने, या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि अब असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ। उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ, तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नुभयो, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि अप्ठ्यारो पर्छ, र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन। यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखामाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
6: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने, पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौँ, त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाइँ लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेऱ्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग सङ्घर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: सार्वजनिक खरिद अनुगमन कार्यालयको इजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कापट्टा विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे सहित 27 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सीआईबीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रका अनुसार यो कसुरमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा सहित 22 जना प्रतिवादी र फरार रहेका 5 जना गरी कुल 27 जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। मुख्य योजनाकार दिवाकर देउजाले सरकारी कर्मचारीका रूपमा पाएको प्रविधिको ज्ञानको दुरूपयोग गरेको पाइएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकमाथि कार्यवाही गर्दा 26,19,00,000 राजस्व संकलन गरेको छ.
4: उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको बताउनु भएको छ. प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार एउटै कसुरमा पटक पटक संलग्न हुने चालकमाथि थप कडाई गरिएको बताउँदै 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको छ. हालसम्म 31 जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश गरिएको उहाँले बताउनु भएको छ. उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र 4,631 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर 174 जनाले ज्यान गुमाएका छन् भने 186 जना गम्भीर घाइते भएका छन्। साथै 4,927 जना सामान्य घाइते भएका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ. मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो. पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको हो.
5: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो. मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो. असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि. त्यही संविधान विपरीत कार्यक्रम काम हो. संविधानको संविधान मिच्यो त्यसो गर्दा. 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो. सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला. तर संविधानले त्यसो भन्दैन. अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो. यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी.
3: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा काँग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेको छ. सत्तारूढ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका छन्. उनीहरूले विज्ञप्ति मार्फत छिट्टै विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्. काँग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो. गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो. अब खबर फटाफट.
6: बागलुङको जयमिनी 3 देराली खानी माझगाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36,00,000 सहयोग. उपत्यका ट्राफिकले चोरी भएका 65 वटा 2 पाङ्रे साधन धनीलाई बुझायो. बबरमहलबाट हराएको 35,00,000 पर्ने मोटरसाइकल पनि रातो पुलमा फेला पार्यो. चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादासहित सम्मान. चालकले लागू पदार्थ खाए नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन. सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ. काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10,00,000 भएको भेटी बाकस गायो. चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै. तनहुँ जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1,000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 रुख काटिने. र झापाको 12.2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार. बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह.
3: यति बेला कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली र पहाड़ी जिल्लामा र लुम्बिनी प्रदेशको रूकुमपुर आसपासका जिल्लामा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: म्याग्दीको अन्नपूर्ण चारमा पर्ने 8091 मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन्। 4050 मिटरको उचाइमा रहेको आधार शिविरभन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन्। ससाना आकारका तालको पछिल्ला केही साता आकार बढ़न थालेको छ। यो हिमताल पछिल्लो एक दशक यता विस्तार हुँदै गएको सैटेलाइट तस्विर तथा ड्रोनबाट खिचिएको तस्विरमा देखिएको छ। अन्नपूर्ण आधार शिविरमा विशाल पञ्चकुण्ड ताल छ। अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ। निलगिरी पश्चिमतर्फ निलगिरी हिमालको फेदीतर्फ पनि केही ससाना हिमतालहरू देखिन थालेका छन्। समुद्री सतहदेखि 4050 मिटरमा अवस्थित पञ्चकुण्ड हिमताल भन्दा केही दक्षिण पूर्वतर्फ देखिएको हिमतालको आकार भने ठूलो छ। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो खोला आउँछ, सुनखोला। त्यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिण पूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरूङले जानकारी दिनुभयो। अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमतालहरू विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्नेतर्फ चिन्ता बढ्न थालेको छ। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। आजै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई आज सम्बोधन गर्ने कार्यतालिका छ। संविधानको धारा 95 अनुसार राष्ट्रपतिले दिउँसो 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। संविधानमा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ, त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रसभाका बैठक बस्नेछन्। चीन सरकारको सहयोगमा बनेको बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसिरहेकाहरूले आवास खाली गर्न अटेर गरेका छन्। अस्पताल प्रशासनले वैशाख 16 गते सूचना जारी गर्दै आपतकालीन सेवामा खटिने चिकित्सक तथा स्वास्थ्य कर्मीका लागि आवश्यक भएकाले तत्काल घर खाली गर्न निर्देशन दिएको थियो। अब खबर फटाफट।
4: बागलुङको जैमिनी 3 देरालीखानी माझगाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 लाख सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा 2 पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35 लाख पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादासहित सम्मान। चालकले लागू पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10 लाख भएको भेटी बाकस गायो। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहु जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकाला देवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263 रुख काटिने। र झापाको 12-2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार, बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
3: संघसभामा राष्ट्रिय परिचय पत्र बनाउन 1,85,000 भन्दा बढी नागरिकको विवरण दर्ता भएको छ।
5: जिल्ला प्रशासन कार्यालय खातपारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट 2076 साउन 3 गतेदेखि विवरण दर्ता शुरू गरिएको थियो। हालसम्म 91,003 पुरूष र 94,042 महिलाले विवरण दर्ता गराएको राष्ट्रिय परिचय पत्र वितरण शाखा खातबारीका प्रमुख आशा जबेगुले बताउनु भएको छ। तीमध्ये 25,000 कार्ड छपाई भएका र 10,761 जनाले कार्ड समेत पाइसकेको उहाँले बताउनु भएको छ। सरकारले राष्ट्रिय परिचय पत्र वितरणका लागि दोस्रो चरणमा कोशी प्रदेशका संखुवासभा र छापाबाट दर्ता संकलन शुरू गरेको थियो। राष्ट्रिय परिचय पत्रका लागि जिल्लाका 10 वटा स्थानीय तहमा पुगेर घुम्ती शिविर मार्फत